0: क्या कर रही थी? ये मसहरी के नीचे दब के क्या कर रही थी?
1: कुछ नहीं सरकार।
0: सरकार की बच्ची क्यों आई थी कमरे में?
1: वो छोटे सरकार, उन्होंने नया बुबू ने भेजा।
0: तुझे नया बुबू ने हमारे कमरे में भेजा था?
1: जी।
0: झूठी,
1: अल्लाह कसम।
0: क्यों भेजा था?
1: वो बस भेजा था, सच्ची छोटे सरकार, मेरी गर्दन टूटी।
0: आज मैं तेरी हड्डियां तोड़ दूंगा। तू मेरे कमरे में आई कैसे?
1: सरकार कसम से बुबू ने।
0: झूठी।
1: सरकार आप, सरकार।
0: मगर बुबू ने तुझे क्यों भेजा था? बोलती क्यों नहीं? बता, नाया बुबू ने तुझे हमारे कमरे में क्यों भेजा था?
1: वो आपके आपके पैर दबाने के लिए।
0: हमारे पैरों में क्या हो गया?
1: फुटबॉल खेलकर आए होंगे ना, लेट जाइए सरकार, मैं पैर दबा दूं।
0: हमारे पैरों में दर्द नहीं
1: सरकार।
0: चल भाग यहां से, और अगर फिर आई तो जूते पड़ जाएंगे। अरे सुना नहीं, निकल हमारे कमरे से।
1: सरकार
0: अब जाती है के?
1: मुझे ना निकालिए सरकार।
0: क्या पक रही है गधी? अब हमारा हाथ छोड़।
1: मेरी अच्छे सरकार।
0: देख लीमा, तू अभी बच्ची है, तू समझती नहीं रात को किसी लड़के के कमरे में जाना अच्छा नहीं।
1: छोटे सरकार, अपनी लौंडियों को यूं न धुतकारिए।
0: ओहो, कैसी बातें कर रही है हलीमा।
1: मैं आपकी बांदी हूँ छोटे सरकार, बड़े नवाब ने मुझे आपके लिए खरीदा था, मुझे मत ठुकराइए, मैं आपकी खिदमत करूंगी आपके कदमों में।
0: खामोश बेवकूफ, तू जानती है तू क्या कह रही है? हम बांदी के रिवाज के सख्त खिलाफ हैं। हलीमा तुम बांदी नहीं, तुम्हारे माँ बाप शरीफ इंसान थे, पहत के जमाने में मजबूर होकर वो तुम्हें दे गए थे।
1: मेरे माँ बाप ने मुझे 10 सेर अनाज के बदले मुझे बेच दिया था, बड़े नवाब ने मुझे आपके लिए खरीदा था।
0: ये इंसानों की खरीदो फरोख्त से हमें घिन आती है। नहीं हलीमा, तुम बांदी नहीं बनोगी, किसी अच्छे नेक आदमी से तुम्हारा ब्याह कर दिया जाएगा।
1: नहीं सरकार, ब्याह शादी हम बदनसीबों के हिस्से में नहीं, अगर आपने मुझे ठुकरा दिया तो मुझे कैसर नवाब बेच दिया जाएगा।
0: कैसर नवाब?
1: जी, कैसर नवाब को मालूम नहीं कौन सी बीमारी है, सर से पैर तक सड़ रही हूँ।
0: मगर ये नहीं हो सकता।
1: यही होगा, उनके शिकारी कुत्तों की जोड़ी हशमत नवाब आपके बड़े भाईजान को बहुत पसंद है, 1800 की है कुत्तों की जोड़ी, वो कई बार मुझे मांग चुके हैं।
0: नहीं, ये हरगिज नहीं होगा, हम ऐसा नहीं होने देंगे, हम पर भरोसा रखो हलीमा, हम ये गंदा व्यापार नहीं होने देंगे। हम प्यारी अम्मी से कहकर।
1: उनके हुक्म से तो नया बुबू ने मुझे भेजा है।
0: ये कैसे हो सकता है? प्यारी अम्मी तुमसे बहुत मोहब्बत करती हैं, तुम्हारा बड़ा ख्याल रखती हैं।
1: इसलिए कि मैं उनके लाडले की खिदमत में मुकर्रर की जाऊंगी।
0: मेरी अम्मी इतनी बेरहम नहीं हो सकती।
1: ये बेरहमी नहीं मेरे भोले नवाब, उनकी ऐन नवाजिश है। नया बुबू तो कहती थी आज सरवरी को आपकी खिदमत के लिए भेजा जाए।
0: सरवरी को? ला हौला वला कुव्वत।
1: हाँ सरकार, बुबू मुझसे खफा नहीं, क्योंकि मैंने जब्बार के मुंह पर जूती मार दी, मुए ने मेरी चुटकी काटी, मैंने पैर से जूती उतार कर दी नाक पर।
0: अच्छा किया, ये हरामजादा जब्बार बड़ा चलता पुरसा है।
1: नया बुबू ने बड़े नवाब से मुझे जब्बार के लिए मांगा, मगर उन्होंने कहा हलीमा तो मेरे छम्मन की है। अच्छा सरकार।
0: नहीं नहीं हलीमा छोड़ो।
1: मेरे नवाब।
0: हलीमा जाओ हलीमा, ये गुनाह है। Get out, you stupid girl.
1: छोटे सरकार।
0: तुम मुझे गुनाह के घर में घसीटना चाहती हो? निकल जाओ। Get out. Oh my God, my God.
1: या अल्लाह।
2: अरे भाई जहांगीर साहब और छमनिया, अरे भाई क्या हाल चाल हैं?
0: आपकी दुआ है अफजल भाई।
2: अम्मा यार क्या हर वक्त किताबों से सर मारा करते हो?
0: इम्तिहान आ रहे हैं, मुझे जरा फुर्सत कम है, कहिए क्या काम है?
2: हम आए हैं और तुम्हें फुर्सत नहीं, ये तो पुराना किस्सा है। अम्मा अम्मा ये क्या किस्सा है?
0: कौन सा किस्सा?
2: यही कि रात को तुम्हारी खिदमत में बांदी पेश की गई और तुम्हारे हाथ पैर फूल गए।
0: ऐसी तो कोई बात नहीं, दरअसल मैं लौंडियों बांदियों के रिवाज को पसंद नहीं करता।
2: वजह?
0: मैं इसे बदकारी समझता
2: हूँ। ओहो, मगर मियाँ हमारे यहाँ ये दस्तूर बरसों से चला आ रहा है।
0: मैं इसे गुनाह समझता हूँ।
2: अम्मा घास खा गए हो? क्या हमारे बुजुर्ग गुनाहगार थे?
0: अतई गुनाहगार थे और मुजरिम भी।
2: ला हौल वला कुव्वत, ये भूसा तुम्हारे दिमाग में ये वाहियात किताबें पढ़ पढ़ के भर गया है, किसी ने सुन लिया मियाँ तो पागलखाने पहुंचा दिए जाओगे।
0: ये घर कुछ पागलखाने से कम है, जमाने जहालत के रिवाज अभी तक कलेजे से लगाए बैठे हैं।
2: मैं हकीम साहब किबला के मतलब से होकर आ रहा हूँ, وہ ایک مقوی ماجون تیار کروا رہے ہیں.
0: مجھے مقوی ماجون کی نہیں افضل بھائی، تنہائی کی ضرورت ہے. امتحان قریب آ رہے ہیں.
2: اما یار لعنت بھیجو سالے امتحانوں پر.
0: آپ تشریف لے جائیے.
2: اما ہم تو تمہارے ہی بھلے کو.
0: آپ سیدھی طرح جائیں گے یا نہیں؟
2: بزرگوں کی نہیں سنو گے تو پچھتا کے چھمن گیا. بیچاری ممانی صاحبہ سر پکڑے بیٹھی ہیں. بڑے صاحبزادے تو گئے کام سے، اب چھوٹے بھی چلے. میاں ریاست کورٹ ہو جائے گی اگر اولاد نرینہ نہ پیدا ہوئی.
0: اولاد نرینہ شادی کے بعد ہی پیدا ہوگی.
2: مگر باندی سے کیوں بھی رکھتے ہو؟ شادی وقت آئے گا ہو جائے گی.
0: اور باندی؟
2: باندی کام آئے گی.
0: اور حرما خانم برداشت کریں گی.
2: تمہاری منگیتر پڑھی لکھی ہے تو اس کا یہ مطلب نہیں کہ وہ خاندانی رسم و رواج کو نہیں سمجھتی ہیں.
0: یعنی میری باندیوں پر انہیں کوئی اعتراض نہ ہوگا؟
2: نہیں، باندی باندی ہے اور بیگم بیگم.
0: تو میں ایسی بیوقوف لڑکی سے شادی نہیں کروں گا.
2: اما عجیب ہونک آدمی ہو.
0: اگر کوئی عورت اپنے میاں کی باندی کو برداشت کر سکتی ہے تو اس کے دو مطلب ہو سکتے ہیں، یا تو وہ شوہر سے محبت نہیں کرتی یا اس میں خودداری نہیں. میں جس عورت سے شادی کروں گا اسے برابر کے حقوق دوں گا. اگر میں باندھی رکھ سکوں گا تو اسے بھی غلام رکھنے کی اجازت.
2: لا حول ولا قوت. میاں تمہارا بھیجا تو سلامت ہے؟
0: جب ابا حضور طوائفوں کے ہاں جاتے تھے تو میں سوچا کرتا تھا ہماری پیاری امی کے دل پر کیا گزرتی ہو.
2: یہ تمہیں کیا ہو گیا ہے صاحبزادے؟
0: جبار، ابا حضور کی باندھی نایاب کا بیٹا ہے. میں جب اسے ابا حضور کی موٹر چلاتے دیکھتا ہوں میرا سر شرم سے جھک جاتا ہے. وہ ہمارا بھائی ہے مگر اس کے ساتھ غلاموں جیسا برتاؤ ہوتا ہے. ابا حضور کیسے برداشت کرتے ہیں؟ میں اور جبار نہیں پیدا کرنا چاہتا.
2: تو ایک کام کرو صاحبزادے.
0: کیا؟
2: جاتے جاتے میں مہارن بی کو بھیجے دیتا ہوں، چوڑیاں پہن کے بیٹھ رہو گھر میں.
0: شکر خدا کا، چلے تو صحیح. کون حلیمہ، تم پھر آ گئی؟ نایاب ببو.
1: مجھے نایاب ببو نے نہیں بھیجا، آج میں خود آئی ہوں.
0: حلیمہ،
1: خدا کا واسطہ اچھے نواب، اگر مجھ سے ایسی گھن آتی ہے.
0: نہیں حلیمہ، ہمیں تم سے گھن نہیں. تم چھوٹی سی تھی، تمہاری ماں تمہیں چھوڑ کر چلی گئی تو تم بہت روئی. ہمارا ننھا سا دل تمہیں روتا دیکھ کر تڑپ گیا. حلیمہ، تم ہمیں بہت پیاری لگتی ہو، اتنی پیاری کہ تمہاری طرف دیکھتے ہوئے ڈر لگتا ہے.
1: میرے اچھے نواب.
0: نہیں نہیں حلیمہ، ہمارے اتنے قریب نہ ہو. یہ رات کا سناٹا، اس پر تمہارے یہ آنسو. حلیمہ، ہم انسان ہیں فرشتہ نہیں، ہمارے عزم کو پاش پاش نہ کرو. تمہارے آنسوں سے ہمارا گریبان چل اٹھے گا. رحم کرو حلیمہ.
1: رحم کی بھیک تو میں آپ سے مانگنے آئی ہوں. کل قیصر نواب اپنے شکاری کتے بیچ رہے ہیں، میں آپ کی ہوں میاں، اپنی حلیمہ کو بچا لیجیے.
0: حلیمہ، میرا ایک دوست ہے، تم اس سے شادی کر لو، وہ میرا بہت پیارا دوست ہے.
1: میں کسی کی دلہن بننے سے بہتر آپ کی لونڈیا بننا چاہوں گی.
0: مجھے باندھیوں سے گھن آتی ہے، تو میں تم سے شادی کروں.
1: اللہ کا واسطہ، شادی کا لفظ بھی منہ سے نہ نکالیے گا. یاد نہیں سکندر نواب نے اپنی نکاح کی ضد کی تھی، ان کے دادا نے نگوڑی کو زہر پلا دیا تھا.
0: کون سکندر نواب؟ وہ پگلے چچا؟
1: ہاں، وہ اس کے غم میں پاگل ہو کر گلی کچوں میں خاک چھاننے لگے.
0: ہم تمہیں مرنے نہیں دیں گے حلیمہ.
1: آپ کے فرشتوں کو کچھ پتہ نہیں چلے گا اور آپ کی حلیمہ خاک میں مل جائے گی. آنکھ کھول کر آپ ہی کو دیکھا اور دل میں بسا لیا، آپ کی باندی بننا میرے لیے معراج سے کم نہیں. آپ کی اور آپ کی دلہن بیگم کی خدمت کروں گی اور اپنے نصیب کو دعا دوں گی.
0: نایاب بوبو کی طرح اور جبار پیدا ہوں گے، وہ ڈیوڑی پر پہرا دیں گے یا موٹر صاف کریں گے،
1: یہ ان کی خوش قسمتی ہوگی.
0: تم جاہل اور بے وقوف ہو.
1: مگر ہوں آپ کی.
0: اوہو، جاؤ حلیمہ، خدا رہ چلی جاؤ.
1: مجھ سے پیچھا چھڑانا ہے تو اپنے ہاتھوں سے میرا گلا گھونٹ دیجئے.
0: حلیمہ، تمہارے ہاتھ کتنے سرد ہو رہے ہیں.
1: تو گرم کر دو میرے شہزادے.
0: حلیمہ حلیمہ، ہم تمہیں دھوکہ نہیں دیں گے. حلیمہ، ہم خدا کو حاضر و ناظر جان کر قسم کھاتے ہیں کہ تمہیں اپنی بیگم بنائیں گے، تم ہماری دلہن ہو. خدا اور رسول خدا کی قسم، تم ہماری دلہن ہو. حلیمہ حلیمہ.
3: ہر بات کی ایک حد ہوتی ہے نایاب، لڑکے کو تو جیسے جنون ہو گیا ہے، دنیا جہان کا ہوش نہیں. باندی نہ ہوئی، جی کا آزار ہو گئے، اللہ رکھے اپنے باپ پر گئے ہیں.
1: ऐसा ही जुनून था, मगर